0: से और ये एक ऐसा इलाका है जो कि जमीनी ज्योग्राफियाई अपने हवाले से अगर हम बात करें तो बहुत इंपॉर्टेंट है, चाहे वो ट्रेड रूट्स के हवाले से हो, चाहे वो मादनियात के हवाले से हो, और इसी तरह से ये कपास के हवाले से भी मशहूर है क्योंकि ये चीन का सबसे बड़ा कपास पैदा करने वाला इलाका है। इसकी जो मजमूई पैदावारी हिस्सा है पूरे चीन की पैदावार में तकरीबन कहते हैं कि 80-90% जो है वो सिंकियांग से हासिल होता है और यहाँ 5.5-6 मिलियन टन तक की पैदावार जो है वो पहुंच जाती है। रीजन क्या है? रीजन है कि जरई जमीन जबरदस्त है, मुनासिब आबो हवा है, वहां की धूप जो है वो तवील दौरानिये तक रहती है और फिर खास तौर पर जो मेहनत की गई है, कुछ तो कुदरती चीजें मिल गई लेकिन उसके बाद जो मेहनत है वो मॉडर्न जो इरिगेशन सिस्टम है उसको वहां पर अपनाया गया है। क्योंकि सिंकियांग में कपास की जो चुनाई का जो मरहला है वो 90% से ज्यादा मशीनों के जरिए किया जाता है। इसका मैं खुद ऐनी शाहिद हूँ, मैंने भी कई ऐसे इलाके सिंकियांग में विजिट किए हैं जहां पर मशीन के जरिए बुआई और चुनाई की जाती है ताकि ज्यादा से ज्यादा बेहतर तरीके से फसल जो है वो हासिल की जा सके। कुछ और इलाके हैं जिनमें येलो रिवर जो है उसका इलाका है जिसमें हेनान सूबा आता है, शैनडोंग हमने जिक्र किया था एक प्रोग्राम में सूबे का वो आता है, हेबे जिक्र एक हमने इससे पहले किया था वो भी है, और इसके बाद दरियाए यांगसी के जो इलाके हैं जिनमें हुबे भी है, हुनान भी है, जियांगसू भी है और आनहुई, ये चार सूबे हैं। तो ये इन दरियाओं के साथ लगने वाले सूबे हैं। अब सवाल ये होता है कि फिर ऐसा क्या कर रहा है चीन के उसको ये जो फसल है वो ज्यादा मिल रही है और दुनिया भर में वो माना जा रहा है। तो जो इकदामात हैं उसमें सबसे पहले बात अगर हम करें तो वो जदीद बीज हैं। चीनी साइंसदानों ने ज्यादा पैदावार देने वाले और बीमारियों के खिलाफ मजाहमत करने वाले अकसाम जो हैं बीजों की वो तैयार की हैं। और आपको याद होगा गुज़श्ता हफ्ते नहीं बल्कि उससे पहले सेकंड लास्ट वीक हमने जब बात की थी तो मैंने आपको यांगजू जो साइंटिफिक रिसर्च सेंटर था याजुबे उसके हवाले से बात की और मैंने आपको कि वो कितने बड़े कितनी बड़ी तादाद में नए बीजों पर काम होता है। तो ये वही बीज हैं जिनकी हम बात कर रहे हैं कि वो ज्यादा पैदावार देने के लिए और फिर साथ बीमारियों के खिलाफ ज्यादा मजाहमत जो है उसके लिए इस्तेमाल होते हैं। इसके अलावा जो मशीनी काज है जिसका हमने जिक्र किया, आपको मेरी आवाज आ रही?
1: जी जी बिल्कुल आ रही है
0: जी। जो मशीनी काश्त है उसका हमने जिक्र किया, वो भी एक बड़ा रीजन है। काश्त से लेकर चुनाई तक के तकरीबन तमाम मराहिल जो है वो जदीद मशीनरी इस्तेमाल होती है उसमें और लागत कम और पैदावार ज्यादा होती है। इसको मैं आपको यूं डिफाइन करूं कि हमने एक एक्सपेरिमेंट किया उस फील्ड में खड़े होकर, हमसे ये कहा गया कि आप जितने भी लोग यहाँ मौजूद हैं आप अपने हाथों से इन कपास के फूलों को चुने और इसको एक थैले में डालें तो हम देखते हैं कि जाया कितना होता है और आप कितनी देर में इसको चुन सकते हैं। क्योंकि ज्यादा देर अगर फसल रहेगी और आपको चुनने में ज्यादा वक्त लगता है, अफरादी कुव्वत नहीं है, तो भी तो फसल खराब होती है और उसका एक खास वक्त होता है जब उसको आपने उतारना होता है। तो जब हमने चुना तो हम तकरीबन कोई 10 से 15 मिनट में जितना जमा कर सके थे सब लोग मिलकर वो मशीन ने शायद 1-1.5 मिनट में मुकम्मल कर लिया था। ये एक तनासुब था। फिर हमने मशीन से भी देखा कि वो कैसे, फिर उस मशीन की सेटिंग्स क्या हैं, वो कितने छोटे फूलों को कपास के उठा सकती है, चुन सकती है और कितना सेफली उसको बगैर जाया हुए डंप कर सकती है, जमा कर सकती है गोदाम में, ये तमाम चीजें। फिर ड्रिप इरिगेशन की हम बात करते रहे हैं अक्सर, अब जदीद आपाशी में एक बड़ी कहना चाहिए कि जरूरी चीज है क्योंकि पानी के मसाइल दुनिया के तमाम ही ममालिक को अब हैं। तो खुश्क इलाकों में पानी की बचत के लिए ड्रिप इरिगेशन को वसी पैमाने पर फरोग दिया गया है जिससे पानी के इस्तेमाल में तकरीबन 30-50% तक की कमी आ जाती है। इसके अलावा जो मॉडर्न जब हम एग्रीकल्चर की बात करते हैं तो डिजिटल एग्रीकल्चर की भी बात होती है जिसमें मस्नूई जहानत अब आ गई है, यानी AI आर्टिफिशियल इंटेलिजेंस की हम बात कर रहे हैं, सैटेलाइट के थ्रू निगरानी की हम बात कर रहे हैं, सेंसर टेक्नोलॉजी की हम बात कर रहे हैं जिनकी हम मुख्तलिफ प्रोग्राम्स में बात करते रहे हैं। ये तमाम चीजें मिलकर इस एग्रीकल्चर सेक्टर को मॉडर्नाइज भी कर रही हैं, डिजिटलाइज भी कर रही हैं और इसका फायदा ये हो रहा है کے تھرو آپ کو پتا چلتا ہے کہ کس زمین کو کتنا پانی کس وقت کیسے دینا ہے, بیج آپ نے کون سے استعمال کرنے ہیں, پھر سیٹلائٹ نگرانی ہے اس کی, وہ اس سے آپ کو فائدہ ہوتا ہے کہ آپ اپنی فصل کو دیکھ سکتے ہیں. اور پھر آرٹیفیشل انٹیلیجنس تو اب ہر چیز میں ہی تقریباً ہم دیکھ رہے ہیں کہ شامل ہو چکی ہے. پاکستان اور چین کی اگر اب ہم بات کر لیں کپاس کے شعبے میں تعاون کے حوالے سے, تو پاکستان اور چین گزشتہ کئی برسوں سے زرعی تعاون کو فروغ دے رہے ہیں, جس میں کپاس بھی ایک اہم شعبہ ہے, اور چینی اور پاکستانی زرعی ماہرین کپاس کی نئے اقسام کی تیاری, بیماریوں کے تدارک اور پیداوار میں اضافے کے لیے مشترکہ تحقیق بھی کر رہے ہیں. پاکستان کے تقریباً 1000 جدید جو کام کرنے والے سائنٹسٹ ہیں زراعت کے حوالے سے, ان کا ایک تربیتی پروگرام بھی جاری ہے, جس پر ہم اپنے پروگرام میں بات کر چکے ہیں اس سے قبل. لیکن جو سی پیک کے ذریعے زرعی تعاون ہے وہ بڑا امپورٹنٹ ہے, کیونکہ وہ ایک پراپر فریم ورک ہمیں مل جاتا ہے کہ ہم نے اس ڈومین میں رہ کر کام کرنا ہے, اور اس میں زرعی مشینری پاکستان پہنچی ہے, اب اسمارٹ اریگیشن سسٹم کی ہم بات کر رہے ہیں, بیجوں کی بھی بات کر رہے ہیں, اور ساتھ ساتھ جیسے میں نے کہا کسانوں کی تربیت کے حوالے سے بھی منصوبوں پر کام کیا جا رہا ہے. سنکیانگ کے جو زرعی تحقیقی ادارے ہیں پاکستانی زرعی مراکز کے ساتھ, ان کی اب کولیبریشن چل رہی ہے. آپ کو یاد ہوگا کچھ عرصہ پاکستان کے صدر آصف ٹویٹ کیا تھا چائنا کا, تو وہ خاص طور پر سنکیانگ گئے تھے, اور وہاں کی جو لوکل گورنمنٹ ہے ان سے انہوں نے بات کی تھی, اور مختلف شعبوں میں پاکستان کے ساتھ تعاون کے معاہدے ہوئے تھے, اس کا بھی ایک اہم حصہ ہے. پھر جو ٹیکنالوجی کی منتقلی ہے, یعنی ٹرانسفارمیشن آف ٹیکنالوجی پاکستان کو, اس میں ہم دیکھ رہے ہیں کہ مشینی جو چنائی ہے اس کے حوالے سے بات ہو رہی ہے, سیڈ ٹیکنالوجی کے حوالے سے بات ہو رہی ہے, پھر ڈیجیٹل فارمنگ ایک ایسا شعبہ ہے جس کی طرف جایا جا رہا ہے. لیکن اس کے ساتھ ساتھ پاکستان کو جو اس شعبے میں مسائل درپیش ہیں کپاس کے حوالے سے خاص طور پر, وہ گزشتہ دو دہائیوں میں جو ہوئے ہمیں سامنے آئے وہ کم ہوتی ہوئی کاشت ہے, کیونکہ اس میں منافع زیادہ نہیں مل رہا پاکستان میں کسانوں کو, تو وہ اس کپاس کو چھوڑ کر گنا مکئی یا دیگر فصلوں کی طرف منتقل ہو رہے ہیں, اور گنا چونکہ ایک کہنا چاہیے کہ ارلی آپ کو فائدہ دے جاتا ہے, زیادہ فائدہ دے جاتا ہے, تو اس لیے زیادہ لوگ اس طرف چلے جاتے ہیں. پھر بیماریوں اور جو فصل کے کیڑے ہیں ان کا حملہ جو ہے وہ یہ فصلیں برداشت نہیں کر پا رہی, اس حوالے سے ٹیکنالوجی کی ضرورت ہے, کسانوں کو اویئرنیس کی ضرورت ہے, وہ انہیں نہیں مل پا رہی. پھر معیاری بیجوں کے حوالے سے, اور پھر پانی کا بحران, نہری نظام پر ہم سب جانتے ہیں کہ اب بہت دباؤ ہے, اور کئی زمینیں ایسی ہیں جو پانی نہ ملنے کی وجہ سے بنجر ہو گئی ہیں. لیکن ایک سب سے بڑا مسئلہ جو موسمیاتی تبدیلی کا ہے, اور اس میں شدید گرمی بھی ہے, بے وقت بارشیں بھی ہیں. ہم سب جانتے ہیں کہ پاکستان نے پچھلے کوئی 5-6 سالوں میں مسلسل ہر سال بڑے سے بڑا سیلاب جو ہے وہ دیکھا ہے, تو یہ ایک امپورٹنٹ فیکٹر ہے. لیکن اوور آل اگر ہم بات کریں تو چونکہ چین کے ساتھ ہمارے تعلقات بہت اچھے ہیں اور یہ کولیبریشن بہت اچھا ہے, تو میرا خیال ہے کہ ہم ایفرٹ کر سکتے ہیں کہ کس طریقے سے
2: It's time to commercial break. خوبصورتی کا اصل راز آپ کو بنائے نکھری اور چمکدار, صرف دو دن میں ڈارک اسپاٹس کو کریں فیڈ اور دے قدرتی اصلی گلو. ڈی اسکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو. محمد عمر یہ جاتا ہے 24 گھنٹے ایمرجنسی, جدید لیبارٹریز, جدید آپریشن تھیٹر, الٹرا ساؤنڈ, سینئر کنسلٹنٹ ڈاکٹرز, سرجیکل اور میڈیکل سہولیات, مفت ایمبولینس سروس, انسانیت کی خدمت ہمارا مقصد. ایڈریس: محمد عمر بگھیو ٹرسٹ ہاسپٹل, میروار روڈ, نزد ڈسٹرکٹ جیل, ڈیفینس سٹی, میرپور خاص. مزید معلومات کے لیے 03-4134-29-824.